0: देखें, अगर देखने का समय नहीं है तो सुनी लीजिए पुनेरी आवाज 107.8। खुश रहो, खुशियाँ बांटो।
1: नमस्कार, वेलकम टू अवेकनिंग विद ब्रह्मा कुमारीज। सिस्टर शिवानी, वेलकम टू बीइंग डिवाइन।
2: ओम शांति। थैंक यू।
1: आप कुछ कह रही थी उस दिन अबाउट थॉट्स से लेकर डेस्टिनेट तक। मुझे एक डाउट आ रहा था कि भी थॉट्स जो है, थॉट्स हमारी तो जो छोटा बच्चा पैदा होता है वो थॉट्स लेके तो पैदा नहीं होता है, वो संस्कार लेके पैदा होता है पिछले जन्म के। तो थॉट्स फिर मैं क्रिएट करता हूँ कैसे हुआ?
2: सारा दिन सिर्फ चेक करना है कि हर थॉट जो आ रही है, आपको भूख लगी, आपने डिसाइड किया आपको ये खाना है, फिर आपने डिसाइड किया आपको इतने बजे उठना है, इससे बात करनी है, ये बात करनी है, ये काम करना है, दिस एवरीथिंग इज अ थॉट ना। फिर किसी ने कुछ कहा, आपको वो सुन के अच्छा लगा या आपको वो सुन के अच्छा नहीं लगा, इट्स अ थॉट ना। फिर हमने उसकी बात सुनने के बाद ये सोचा इसने ऐसा क्यों कहा, दिस इज अ थॉट ना। तो ये सब कौन क्रिएट करता है?
1: क्या ये पॉसिबल है इस चीज को हम एकदम कंट्रोल में ला सकते? कोई बोला बोला हट के निकल पड़े आगे और वहां उसको, मतलब जैसे छोटे बच्चे के हाथ से खिलौना एक छीन के दूसरे हाथ में देते, तो
2: दिस इज द लाइन, एक छीन के दूसरा हाथ में देना होगा।
1: हाँ,
2: अगर सिर्फ एक छीनने की कोशिश की तो इट विल नॉट हैपन। एंड जो आपने इसलिए कहा कि इज इट पॉसिबल कि ये थॉट आए और हम कहें कट और हम आगे चले,
1: हाँ,
2: तो नॉट पॉसिबल। लेकिन उस थॉट की जगह हमें एक और थॉट देनी पड़ेगी, खिलौने की जगह एक और खिलौना देना पड़ेगा।
1: खिलौने की जरूरत है।
2: माइंड कैन नॉट स्टॉप थिंकिंग। तो अगर आपको वो पर्टिकुलर थॉट लग रही है कि प्लेजेंट नहीं है, अनकंफर्टेबल है, राइट नहीं है, मेरे लिए सही नहीं है, दूसरे के लिए सही नहीं है, ये सही नहीं है, तो हमें मन को समझाकर फिर उस थॉट को चेंज करना पड़ेगा। मन को दबा नहीं सकते कि नहीं ये नहीं सोचो। इट्स लाइक अ चाइल्ड जो आपसे कुछ कहता है, सपोज आपका ग्रैंड चाइल्ड है, वो कहे दादा उसने ऐसा क्यों कहा, तो आप उसको बोलो चुप कर जा, क्यों पूछा?
1: तब इमीडिएटली मैं चेंज कर देता।
2: आप अगर चेंज भी करेंगे ना, वो थोड़ी देर के बाद फिर से पूछेगा।
1: अच्छा,
2: जब तक आप उसको उसके बात का
1: आंसर
2: नहीं देंगे, द माइंड नीड्स एन आंसर। उसने ऐसा क्यों कहा, गिव इट एन आंसर। लेकिन फिर भी ऐसा गिव इट एन आंसर। इसीलिए तो ज्ञान इतना इम्पोर्टेंट है। जब ज्ञान हमें नहीं था कि ये अलग अलग संस्कार है, अलग अलग नजरिया है, अलग अलग एटीट्यूड है, जब ये ज्ञान नहीं था तो हम बैठे रहते थे लंबा ये सोचकर, लेकिन ऐसा क्यों कहा, लेकिन ऐसा क्यों कहा, लेकिन ऐसा क्यों किया। अभी प्रोसेस पता है ना, दैट्स वाई नोइंग दैट इनर प्लांट इज वेरी इम्पोर्टेंट। यस्टरडे वी सॉ थॉट्स, फीलिंग्स, एटीट्यूड, एक्शन, हैबिट, पर्सनैलिटी, डेस्टिनी, इनर प्रोसेस। क्या ये किसी भी दो लोगों का सेम हो सकता है? अब थॉट्स का भी इनपुट क्या था, इन्फॉर्मेशन, पास्ट एक्सपीरियंस, बिलीफ सिस्टम। तो किसी भी दो लोगों का ये तीन फैक्टर सेम नहीं होता है।
1: लेकिन बिलीफ सिस्टम तो मेरे हिसाब से चॉइस है।
2: बिलीफ सिस्टम मीन्स व्हाट इज माय बिलीफ अबाउट सर्टेन थिंग्स इन लाइफ, दिस इज माय बिलीफ। अब आपका बिलीफ और मेरा बिलीफ डिफरेंट होगा।
1: एक आदमी बोलता है गुस्से से काम होता है,
2: हाँ?
1: एक आदमी बोलता है प्यार से होता है।
2: एक कहता है कि गुस्से से होता है, एक कहता है कि प्यार से हो सकता है। दोनों का रॉ मटेरियल, दैट इज बिलीफ सिस्टम, दोनों का डिफरेंट,
1: टोटली ऑपोजिट है।
2: टोटली ऑपोजिट, ठीक है। अब जब दोनों का रॉ मटेरियल ऑपोजिट है तो दोनों की फैक्ट्री में से बनने वाला प्रोडक्ट सेम कैसे होगा? अब हमें दोनों का बिलीफ सिस्टम तो पता नहीं है, आपको मेरा नहीं पता होगा, मुझे आपका नहीं पता होगा, लेकिन हमें दिखेगा क्या, एक दूसरे का प्रोडक्ट दिखेगा, क्या क्या बोलते हैं मुझसे, कैसा व्यवहार करते हैं। सो वी सी द अदर पर्सन आफ्टर द प्रोडक्ट कम्स।
1: रॉ मटेरियल से मेरा बिहेवियर पता चलता है, यू मीन टू से?
2: बिलीफ सिस्टम, थॉट, फीलिंग, एटीट्यूड, परसेप्शन, एक्शन, हैबिट, पर्सनैलिटी।
1: اچھا تو جیسے میں بات کرتا ہوں، اٹھتا ہوں، بیٹھتا ہوں، کرتا ہوں، دیٹ اس کا سیڈ
2: اس کا ادھر سے ہے نا، را مٹیریل سے اسٹارٹ ہو رہا ہے،
1: بلیف سسٹم سے.
2: تو جب آپ کا اور میرا بلیف سسٹم ڈفرینٹ، تو آپ کی میری تھاٹس ڈفرینٹ، ایٹیٹیوڈس ڈفرینٹ، پرسپیکٹیوز ڈفرینٹ، کرما ایکشن ڈفرینٹ، ہیبٹس ڈفرینٹ، پرسنالٹی ڈفرینٹ. اب اس طرح سے ہر ایک ڈفرینٹ. اب جب ہر ایک ڈفرینٹ، تو جب ہم نے دوسرے کو دیکھا، ہم نے کہا ایسا کیوں کرتے ہیں؟ سو وی کوڈ گو آن اینڈ آن فار ڈیز، فار ایئرز، ایسا کیوں کرتے، ایسا کیوں کرتے، ایسا کیوں کرتے.
1: اس نے مجھے آج سے 25 سال پہلے ایسا کیوں بولا.
2: ناؤ اب اس کو بھی لیتے ہیں. ہم نے دیکھا تھاٹس کے تین فیکٹرز ہیں، انفارمیشن، پاسٹ ایکسپیرینس، بلیف سسٹم.
1: اب انفارمیشن، پاسٹ ایکسپیرینس،
2: بلیف سسٹم، رائٹ. تو اب آپ نے، اس نے مجھے 25 سال پہلے ایسا کیوں بولا؟ کیونکہ 25 سال پہلے اس کو آنسر نہیں کیا تھا مائنڈ کو، تو وہ پاسٹ ایکسپیرینس میں اسٹور ہو گیا. تو تین را مٹیریل جا رہے ہیں نا تھاٹس کریٹ کرنے کے لیے، تو وہ پاسٹ ایکسپیرینس میں اسٹور ہو گیا کیونکہ اس کو آنسر نہیں کیا تھا، ڈیلیٹ نہیں کیا تھا. اب یہ 25 سال میں کئی بار یہ تھاٹ آ جائے گی کہ اس نے مجھے ایسا کیوں کہا. 25 سال میں جب بھی وہ والا ویکتی پھر ملے گا یا کہیں بھی اس کو کوئی ریفرنس کوئی اس سے کرے گا، کوئی اس کے بارے میں بات کرے گا، کہیں آپ اس کے بارے میں پڑھ لیں گے، وہ پاسٹ ایکسپیرینس میں سے تھاٹ ضرور کریٹ ہوگی پھر سے. پاسٹ ایکسپیرینس، تھاٹ، ایٹیٹیوڈ، ایکشن، کرما، ڈیسٹینی، کتنا امپورٹنٹ ہے. اٹس ناٹ جسٹ اسٹیئنگ ایٹ پاسٹ ایکسپیرینس، اٹ از کمنگ آؤٹ ایٹ ڈیسٹینی. بیکاز وہ پاسٹ ایکسپیرینس ریزالو نہیں کیا، جب بھی یاد آئی ایک پین یہاں کریٹ ہوا. مطلب چوٹ پہ چوٹ پہ چوٹ، ہم کمزور ہوتے گئے، ڈیسٹینی افیکٹ ہو گئی.
1: تو اس کو کیسے ہٹائیں یہ 25 سال والی بات؟
2: ہاں جی، آنسر دے دیتے ہیں نا. اس ویکتی کا انفارمیشن سسٹم الگ،
1: بلیف سسٹم الگ،
2: اس کے اپنے پاسٹ ایکسپیرینسز الگ، اس کا را مٹیریل بالکل الگ. اس کا فائنل پروڈکٹ، میرا فائنل پروڈکٹ سیم نہیں ہو سکتا. ہمیں لگتا ہے لوگ ہمارے ساتھ ایسا کر رہے ہیں، لوگ ہمارے سے ایسے بات کر رہے ہیں، لوگ ہمارے ساتھ ایسا ویوہار کر رہے ہیں. لوگ ایکچولی ہمارے ساتھ کچھ نہیں کر رہے ہیں، لوگ اپنا فائنل پروڈکٹ باہر پھینک رہے ہیں سارا دن.
1: Whether you speak or not,
2: through my vibration, through my words, through my behavior, it's coming out. Whatever is getting manufactured here is coming out. اب میرے سامنے آپ آ جاؤ یا کوئی بھی اور آ جائے، my product that is coming out is not changing according to the person, it is changing according to what I'm manufacturing here. تو ہم جو radiate کر رہے ہیں، ہم جو behave کر رہے ہیں، وہ دوسرے کے انوسار یا دوسرے کے حساب سے نہیں، وہ اپنے بلیف سسٹم کے حساب سے ریڈیٹ کر رہے ہیں. اس لیے جب ہمارا بلیف سسٹم چینج ہوتا ہے، لوگ نہیں بدلتے، ہم بدل جاتے ہیں. دنیا نہیں بدلتی لیکن ہم بدل گئے ہوتے ہیں. باقی سب لوگ تو سیم ہیں، دین وائی ہیو وی چینجڈ؟ بیکاز وی چینج سم تھنگ ہیئر. اب اگر آپ نے کہا کہ کوئی نائلون بنا رہا ہے، کوئی کاٹن بنا رہا ہے، کوئی وول بنا رہا ہے، اب سپوز چار لوگ ہیں، الگ الگ الگ الگ پروڈکٹس بنا رہے ہیں، ٹھیک ہے. ہمیں لگتا ہے مجھے دیکھ کر میرے سامنے اس نے نائلون کیوں بنایا، میرے کو دیکھ کر نہیں بنایا، وہ اس کی فیکٹری کا وہی پروڈکٹ ہے اور وہ بہت سالوں سے یا شاید بہت جنموں سے وہی پروڈکٹ بنا رہے ہیں. اب ہمیں پسند آئے یا نہ پسند آئے، ہمیں اچھا لگے یا نہیں لگے، آپ کا پروڈکٹ وہی ہے. وچ مینز اگر آپ کا بلیف سسٹم ہے کہ غصے سے کام ہوتا ہے، تو آپ کے فائنل پروڈکٹ میں دن میں کئی بار غصہ آنے ہی والا ہے. اٹ ڈزنٹ میٹر کہ سچویشن کیا ہے، لوگ کیا کر رہے ہیں. اب جس دن آپ نے اپنا را مٹیریل بدل دیا، ٹھیک ہے، اس دن لوگ جو آس پاس ہیں وہ تو سیم ہی رہیں گے، ان کی غلطیاں بھی سیم ہی رہیں گی، دنیا میں جو ہو رہا ہے وہ بھی سیم ہی رہے گا، لیکن آپ کا پروڈکٹ چینج ہو گیا. سو یور پروڈکٹ از ناٹ ڈیپینڈنٹ آن دا پیپل، یور پروڈکٹ از ڈیپینڈنٹ آن یور بلیف سسٹم. And that's why we can